0: کی حکمت عملی کی اہمیت کی گہری سمجھ بوجھ کو فروغ دیتا ہے۔ وزیر تعلیم دھرمیندر پردھان نے اپنے عہدے سے دیا استعفیٰ۔ پرہلاد جوشی کو وزارت تعلیم کا قلمدان سونپا گیا۔ جنتر منتر پر سی جے پی نے اپنا احتجاج واپس لیا۔ اس خبر کو آج کے سبھی اخباروں نے صفحہ اول پر جگہ دی ہے۔ اتر پردیش کا قدیم بودھ مذہبی مقام سارناتھ یونیسکو کی عالمی میراث کی فہرست میں شامل، اس خبر کو آج کے اخباروں نے نمایاں کیا ہے۔
1: اور اب آخر میں خاص خبریں ایک بار پھر۔ حکومت کی جانب سے مطالبات تسلیم کیے جانے کے بعد سی جے پی نے اپنا احتجاج واپس لے لیا ہے۔ دھرمیندر پردھان کے استعفے کے بعد مرکزی وزیر پرہلاد جوشی کو نیا وزیر تعلیم مقرر کیا گیا ہے۔ حکومت کی کل لوک سبھا میں سرکاری امتحانات غیر منصفانہ طور طریقوں کی روک تھام ترمیمی بل 2026 پیش کرے گی۔ وزیراعظم نریندر مودی آج دن میں 11 بجے من کی بات پروگرام میں اپنے خیالات کا اظہار کریں گے۔ 1999 کی کرگل جنگ میں اپنی جانوں کا نذرانہ پیش کرنے والے بھارتی فوجیوں کی بہادری کو خراج عقیدت پیش کرنے کے لیے آج کرگل وجے دیوس منایا جا رہا ہے۔ انہا سنگھ نے عالمی جونیئر اسکویش چیمپئن شپ کے لڑکیوں کے سنگلز کا خطاب جیتنے والی پہلی بھارتی کھلاڑی بن کر تاریخ رقم کی ہے۔ اور ایف آئی ایچ یوتھ ہاکی ایشیائی چیمپئن شپ میں بھارت کے جونیئر مردوں کی ٹیم نے پاکستان کو 1-3 سے شکست دے کر سونے کا تمغہ جیتا۔ اسی کے ساتھ خبروں کا یہ بلیٹن ختم ہوا۔
2: श्रोताओं, आप सुन रहे हैं श्री अमरनाथ जी यात्रा का विशेष प्रसारण। FM बालतल 103.7 MHz, FM पहलगाम 100.1 MHz, न्यूज़ ऑन AIR की आराधना चैनल तथा DTH और वेव्स OTT प्लेटफॉर्म पर।
3: अमरनाथ यात्रा पर जाने वाले श्रद्धालुओं के लिए कुछ खास जानकारी।
4: यात्रा मार्ग में बार बार बारिश होती है और तापमान में अचानक गिरावट आती है, जो कभी कभी 5 डिग्री सेल्सियस से नीचे भी जा सकता है। इसलिए यात्रियों को यात्रा के दौरान जैकेट, ऊनी मोजे, मफलर, रेनकोट, छाता और विंड चीटर लाने की सलाह दी जाती है।
3: उच्च स्तर की शारीरिक फिटनेस प्राप्त करके यात्रा की तैयारी करें। आपको सलाह दी जाती है कि यात्रा से कम 1 महीने पहले 4-5 किलोमीटर सुबह या शाम की सैर जरूर करें। अपने शरीर की ऑक्सीजन क्षमता में सुधार के लिए आपको गहरी सांस लेने के व्यायाम और योग, विशेष रूप से प्राणायाम शुरू कर देना चाहिए। अमरनाथ यात्रा पर जाने वाले श्रद्धालुओं के लिए कुछ खास जानकारी।
4: यात्रा के दौरान धीरे धीरे चलें। विभिन्न स्थानों पर अनिवार्य विश्राम करें और एक समान गति सुनिश्चित करें। खाली पेट यात्रा ना करें और निर्जलीकरण और सिर दर्द से निपटने के लिए ढेर सारा पानी पिएं।
3: यात्रा के दौरान अपने साथ पोर्टेबल ऑक्सीजन अवश्य लाएं, क्योंकि सांस लेने में कठिनाई होने पर ये सहायक होता है। यात्रियों को यात्रा के दौरान पोस्ट पेड सिम ले जाने की सलाह दी जाती है, क्योंकि गैर जम्मू कश्मीर सर्कल का प्री पेड सिम जम्मू कश्मीर में काम नहीं करेगा।